दाक्सिङ सरङ्गे मजी छोला ताङ ठोपागुने फुल्कने नाति कवाली सनाजात कासाताङ रूप नाम गेल ताङ ठोपागुने फुल्कने छोस्लु सनाजात।